0: Life-Changing Goats。हिजोबाट सिक्नुहोस्, आजको लागि बाँच्नुहोस्, भोलिको लागि आशा गर्नुहोस्। यो भनाई हो अल्बर्ट आइन्स्टाइनको।
1: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
2: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
3: सम्पर्क प्याट्रिसप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, प्याट्रिसप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: यु क्यान डान्स,
5: यु क्यान सिङ, ऑल यु गॉट टु डू इज
6: जस्ट ट्यून इन
5: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.

0: This is
1: Hits 98.3 FM, your companion.
2: Namaskar!
3: Namaskar!
2: Kahiye, kya sunenge aap?
4: Enjoy 60s, 70s and 80s Bollywood numbers.
5: Bollywood Golden Hits.
4: Every Monday and Friday, 10 p.m., Sunday and Tuesday, 4 p.m.
6: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक, सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
7: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: Engineer Shab, ghar banauna khojdechu. Kun eta ramro hola?
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
6: बाबु पानीको बिल तिरिदे ल
7: ल तिरिदे
8: बाबु बत्तीको बिल तिरिदे आज
7: ल ल तिरिदे
6: दादा इन्टरनेटको पनि लास दिनु है आज
7: ल त्यो पनि तिरिदे
6: तर सबै कुरा यति छिटै कसरी तिरिस
7: किनकि मसँग हाम्रो पात्र छ
8: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
7: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888 98-12-35-888
13: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
15: फुलको डाले डालेमा तिम्रो रूपको लाले
16: नेपाली चलचित्रका सदाबहार गीतहरु
17: मेरो निन्द्रो भोको तिर्खा रात र दिनको किन छोरे
16: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: Life-Changing Quotes. तपाईंमा हिम्मतको कमी छैन भने जुनसुकै काम पनि सम्भव छ। यो भनाइ हो जेके रोलिङको।
1: Kids FM 98.3 presents Pop Hour.
2: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
1: Every Friday 12 p.m.

0: 7장 어떻게
1: नेपाल भाषाया न्याय पुसेचौं मेत
2: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 MHz.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: द वर्ल्ड्स फुल अफ ट्रेमेन्डियस नम्बर्स अफ ट्रेन्ड एन्ड युर बिजी स्केड्युल Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
8: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
9: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पेनियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Mix Max at 98.3.

0: Chips 98.3 FM, your companion.
1: Halungo.

0: कार्यक्रम कलियुग टाइम्स कलियुग टाइम्स
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farki farki, aunchu ma, timro manko nazikai. Farki farki, basu ma, timro gharko nazikai.
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तै रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक

0: आर क्लिनिक सधैं तपाईंसँग
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। होलिस्टिक क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
2: कम दुखाइ, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्युरुल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार।
1: खुशीको खबर, हरेक आइतबार फलिसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising, affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
7: केही नौलो
8: रोचक
7: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
8: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा।
9: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नुहोला किप्स मोस्ट वान्टेड, किप्स मोस्ट वान्टेड।
10: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
11: Mix Max at night.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Nepali sangeetik kshetra ka geet sangeet ko saath ma ramaila segments haru karyakram
4: Music Matza
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 FM मा।
4: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
5: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
6: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रॉल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा। ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
7: नमस्कार अनि हार्दिक स्वागत छ। तपाई सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम।
8: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
9: सुजल पा अनि नमस्कार किप्स 98.3 एफएम।
10: यो हो किप्स 98.3 एफएम। तपाईं सँगको सहयात्रा
11: बिङ बिङ बम डम मिक्स मैक्स एट 98.3।

0: Life-Changing Quotes。हो, तपाईं जित्नको लागि जन्मनु भएको हो। तर जित हात पार्नको लागि तपाईंले जितको योजना बनाउनु पर्छ, जितको तयारी गर्नु पर्छ र जितको आशा राख्नु पर्छ। यो भनाई हो जिग जिगलरको।
1: फुलको डाली डालीमा तिम्रो रूपको लाली।
2: नेपाली चलचित्रका सदाबहार गीतहरू।
3: मेरो निन्द्राभोका तिर्खा रात रजिनाको किन छोडेको।
2: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on Kips FM 98.3।
4: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: Kips FM 98.3 megahertz, your companion. The radio of new generation.
11: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
11: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
13: 01-42-88-8 98.3 12-35-88-8।
14: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio naya generation ko.
15: Ek phool jhare re ke bho, ek phool jhare re ke bho.
16: Nepali Super Hits.

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएममा कार्यक्रम रेडियोमा रोचक।

0: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
1: खुसीको खबर हरेक आइतबार फलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising, affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: बेस्ट रोमान्टिक हिन्दी सॉन्ग।
10: तुझमे रब दिखता है यारा, मैं क्या करूं? तुझमे रब दिखता है यारा, मैं क्या करूं?
9: Every Sunday, 9 p.m. and Tuesday, 6 p.m.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591335396 98012345 444

0: Chips 98.3 FM. Your companion.
1: And the first time you

life-changing quotes. संघर्ष गर्न छाडेको दिन मानिस मरे तुल्य हुन्छ। यो भनाई हो हुई न्यूटन को।

0: enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
1: Every Monday 5 p.m. and Friday 8 p.m.
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: द विकली काउन्टडाउन सो अफ टप 10 इङ्लिस नम्बर्स विथ एक्सक्लुसिभ सेगमेन्ट्स क्लासिक चोइस इन्फो हाउस फ्रेश हिट्स एन्ड मेनी मोर Tune into Weekly 10.
7: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
6: on KIPS 98.3 FM.
8: Namaskar!
9: Namaskar!
8: Kahiye, kya sunenge aap?
1: Enjoy 60s, 70s and 80s Bollywood numbers.
6: Bollywood Golden Hits.
1: Every Monday and Friday, 10 p.m., Sunday and Tuesday, 4 p.m.
7: नेपाली साङ्गीतिक क्षेत्रका गीत सङ्गीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
10: म्युजिक
7: प्रत्येक मङ्गलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा

0: are in tune to KIPPS FM 98.3 MHz, your companion.
1: Best romantic Hindi songs.
2: रब दिखता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं
1: Every Sunday 9 p.m. and Tuesday 6 p.m.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 98511709 98511709
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
7: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
6: किन एएसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तो रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98012 35 444
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: KIPPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: KIPPS FM 98.3

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Classic Hindi pop time.
6: Chalne lagi hai hawaye.
5: Classic Hindi pop time at Kips FM 98.3.

0: Life-Changing Quotes。जबसम्म तपाई पहिला आफैमा खुशी हुनुहुन्न तबसम्म तपाईलाई कसैले पनि खुशी बनाउन सक्दैन।
1: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM. The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 AM and Thursday, 9 PM. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888।
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
2: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
13: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
13: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
2: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र KIPS FM 98.3 MHz-मा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
14: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 AM and Saturday 6 PM.

0: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
1: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
0: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-35-444
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: द वीकली काउन्टडाउन शो अफ टप 10 इंग्लिश नंबर्स विथ एक्सक्लूसिव सेगमेंट्स क्लासिक चॉइस इन्फो हाउस फ्रेश हिट्स एंड मेनी मोर डू ट्यून इनटू वीकली 10
11: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
10: on KIPS 98.3 FM.
12: Nepal Chalchitraka Sadabahar Githaru. Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: Life-Changing Quotes. जब तिमी एक मिनट रिसाउँछौ तब खुशीका 60 सेकेन्ड तिमी गुमाउँछौ।
1: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
2: हरेक शनिबार मध्याह बाह्र बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
4: केही नौलो
5: रोचक
4: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक
5: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा।

0: Netko Matalin Hoss.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
8: पुरै एक घन्टा तीनवटा मुभिजका सुपरहिट गीतहरू
9: Three in one.
10: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Chemical X.
7: On Keeps 98.3.
8: Fall at 98.3.
6: Chemical X.
7: Enjoy. X.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्ड लिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्ड लिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Chemical X.
1: On Kits 98.3.
2: Bob at 98.3.
0: Chemical X.
1: Enjoy.
0: X.

0: Shapes FM 98.3 MHz. Your companion.
1: पूरे एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू.
2: 3 in 1.
3: Every Saturday 9 AM and Thursday 6 PM.
4: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल. साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे.
5: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
6: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
5: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
4: फोन नम्बर 4910511 9851170939 9851170939.
7: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM.

0: Chemical X.
1: On Kits 98.3.
2: Bomb at 98.3.
0: Chemical X.
1: Enjoy.
0: X.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-3512
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: बाबु पानीको बिल तिरिदे ल
8: ल तिरिदे
9: बाबु बत्तीको बिल तिरिदे आज
8: ल ल तिरिदे
7: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
8: ल त्यो पनि तिरिदे
7: तर सबै कुरा यति छिटै कसरी तिरिस
8: किनकि मसँग हाम्रो पात्र छ
9: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
8: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: संसार
1: गम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार दिल की 10 बजे
3: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
4: Every Monday 5 PM and Friday 8 PM.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईंसँग
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
2: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
4: खुशीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 98511709
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: यू क्यान डान्स
9: यू क्यान सिंग ऑल यू गॉट टू डू इज
10: जस्ट ट्यून इन
9: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

Life-Changing Quotes. जिन्दगी लामो छ, साथी बनाउँदै गर्नुहोस्, मन मिलोस् वा नमिलोस्, हात मिलाउँदै गर्नुहोस्।

0: सुन्दे हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 2 बजेको छ
2: Keeps you cool. Keeps you alive.
3: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
4: Hollywood Golden Hits.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance,
4: you can sing, all you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
8: KIPS FM 98.3 presents Pop Hour.
9: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
8: Every Friday 12 p.m.

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 3 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Keeps FM 98.3 presents Beauty, Health and Lifestyle. नमस्ते श्रोता मित्र कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा म युक्ता तपाईँलाई स्वागत गर्दछु तपाईँ अहिले ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो स्टेशन द्याट किप्स यू कूल किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड तपाईँले हामीलाई संसारभर कहीँबाट पनि सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रोबाट पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ हजुर श्रोता मित्र कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा म तपाईँलाई दिने गर्दछु सौन्दर्य स्वास्थ्य वा जीवन शैली सम्बन्धी केही जानकारी वा यही टपिक सम्बन्धी केही टिप्स अलराइट श्रोता मित्र आजको यस कार्यक्रममा म तपाईँसँग कुराकानी गर्नेछु खुला रोम छिद्रको बारेमा खुला रोम छिद्र वा यसलाई अङ्ग्रेजीमा पोर्स पनि भनिन्छ यस्तो खुला रोम छिद्र हामीले धेरैको अनुहारमा देख्छौ खुला रोम छिद्र वा पोर्स एक सामान्य समस्या हो जसले अनुहारको सौन्दर्यलाई घटाउँछ अनुहारमा खुला प्वालका कारण अनुहारको आकर्षण धमिलो हुन्छ भने मानिस उमेर भन्दा पनि धेरैको पनि देख्न जान्छ छालाको उचित हेरचाह नहुँदा खुला छिद्रहरूको समस्या उत्पन्न हुन्छ खुला छिद्रहरूलाई पूर्ण रूपमा हटाउन गाह्रो भए तापनि छालाको हेर विचारमा केही ध्यान दिएमा धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ आजको यस कार्यक्रममा म खुला रोम छिद्रका कारणहरू यसको लागि के घरेलु उपचार र बचावको उपायहरू दिनेछु अहिलेको लागि भने हामी पहिलो गीत सुन्नेछौ हामी सुनौ गीत तेरे बिना यो गीत चाहिँ मुभी गुरुबाट रहेको छ यसको सिङ्गर्स हुनुहुन्छ एआर रहमान चिन्माई र मृतुजा कादेर लिरिक्स गुलजारको रहेछ म्युजिक कम्पोजर यस गीतको हुनुहुन्छ एआर रहमान

भर्खरै सुन्यौ गीत तेरे बिना मुभी गुरुको। अराचो मित्र, अब यस कार्यक्रममा म तपाईँलाई खुला रोमचित्रका केही कारणहरू भन्न जाँदैछु। ओके, के कारणहरू यस प्रकार हुन सक्छन्? छालालाई राम्ररी सफा नगर्ने, छाला अत्यधिक तैलीय वा भनौ ओइली हुने, चिल्लो पदार्थ वा तेल मसालाको बढी सेवन गर्ने, हजुर यी केही त्वचामा देखिने खुला चित्रका कारणहरू छन्। म अरू पनि कारणहरू तपाईँलाई दिनेछु, अहिलेको लागि भने हामी अर्को एउटा गीत सुन्नेछौ। ओके, अब मसँग रहेको छ गीत छरी परेको रात। यस गीतको गायक हुनुहुन्छ सुनिल गिरी र त्रिशाला गुरुङ। लिरिक्स कम्पोजिसन र अरेन्जिङ रहेको छ सुनिल गिरीको नै। मिक्सिङ र मास्टरिङ यस गीतमा गर्नुभएको छ श्याम स्वेत र शैलीले।

रात सुनील गिरी र त्रिशाला गुरुङको आवाजमा ओके सो कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा अब म तपाईँलाई फेरि खुला क्षेत्रहरूका अरू केही कारणहरू भन्नेछु। अरू केही कारण हुन सक्छ मेटाबोलिक प्रक्रियामा केही खराबी हुनु, हेभी मेकअपको प्रयोग गर्नु र राति सुत्नु अगाडि मेकअप सफा नगरी सुत्नु। हजुर मित्र, यी केही कारण हुन सक्छन् जसले चाहिँ तपाईँको अनुहारमा धेरै पोर्सहरू देखिरहेको हुन सक्छ। हजुर, अब चाहिँ कार्यक्रममा फेरि पनि गीत सुन्ने बेला भइसकेको छ। गीत हामी सुन्नेछौ सिल्क रुटको गीतको बोल रहेको छ डुबा डुबा। यस गीतमा लिरिक्स दिनु भएको छ मोहित चौहान, केम त्रिवेदी र अतुल मित्तलले। म्युजिक कम्पोजर यस गीतको हुनुहुन्छ मोहित चौहान, केम त्रिवेदी र अतुल मित्तल नै। हजुर, यो गीत हामी सुन्नेछौ। गीतपछि म लिनेछु एउटा सानो ब्रेक र ब्रेक पछि कार्यक्रममा खुला क्षेत्रहरूको केही घरेलु उपचारहरू र अरू पनि थुप्रै मिठा मिठा गीतहरू लिएर म कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा आउने नै छु। कार्यक्रमलाई सुन्दै रहनुहोला।

0: enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
0: Bollywood Golden Hits.
2: Kayavali Pyar Ka Dushman Hai Hai.
0: Every Monday and Friday, 10 p.m., Sunday and Tuesday, 4 p.m.
3: Hey, bachna, ay, haseeno, lo main aa gaya.
4: Engineer Shah, ghar banauna khojdechu. Kun eta ramro hola?
5: Aru hoina, ye AC light brick nai rojnus.
4: Kina AC light brick nai?
5: Yo, halka majbut ra thulo aakarko huncha jasle kharcha ghataunchha. Nirman chito ra bhukamp jokhim kam garcha. Teti matra hoina, yesle ghar garmi ma chiso jado ma nyano rakhcha.
4: Wah, maile khojeko jasto rahecha.
5: Strong, light and smart. AC light brick factory Maliku Dhading. Phone 01-591-3596 98-012-3544.
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
7: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
8: के भो बोलादै के गुनगुनाइरहेको
7: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
8: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
7: यति सजिलै
8: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: Classic Hindi pop time.
13: Chalne lagi hai hawaein, saagar bhi lehraaye.
0: Classic Hindi pop time at Kips FM 98.3.

0: कार्यक्रम ब्युटी हेल्थ एण्ड लाइफस्टाइलमा स्वागत गर्दछु। तपाईँ यस कार्यक्रममा सुन्न सक्नुहुन्छ सौन्दर्य, स्वास्थ्य वा जीवनशैली टपिक रिलेटेड केही जानकारी वा यही टपिक सम्बन्धी केही टिप्स। र आजको यस कार्यक्रममा म तपाईँसँग कुराकानी गर्दैछु खुला क्षेत्रहरूको बारेमा। हजुर मित्र, ब्रेक अगाडि मैले तपाईँलाई खुला रोम छिद्रका केही कारणहरू भनिसके, अब चाहिँ म यस समस्याको केही घरेलु उपचारहरू भन्न जाँदैछु। पहिलो उपचार रहेको छ आइस क्युब लिएर अनुहारमा दल्नुहोस्। हजुर, यसले खुला छिद्रहरूलाई केही कम गर्न मद्दत गर्छ। टमाटरको टुक्रा अनुहारमा दल्दा पनि खुला रोम छिद्रहरू कम हुँदै जान्छ। अर्को उपचार रहेको छ तैले वा ओइली छालाको छिद्रहरू बन्द गर्न एस्ट्रिन्जेन्ट लगाउनु पर्छ। हजुर, यी केही घरेलु उपचार मैले तपाईँलाई भनिसके, अब चाहिँ कार्यक्रममा फेरि गीत नै सुन्नेछौ। अलराइट मित्र, अब चाहिँ हामी गीत सुन्नेछौ हरियो भन्नु। यस गीतको सिङ्गर हुनुहुन्छ राजु लामा र तारा शिरीष मगर। तर यो गीत चाहिँ रिमेक हो। यस गीतको ओरिजिनल सिङ्गर्स हुनुहुन्थ्यो जनकवि श्री धर्म राज थापा। ओके सुश्रोता मित्र, अब हामी गीत सुन्नेछौ हरियो भन्नु। र फेरि पनि म कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा खुला रोम छिद्रको अरू केही उपचारहरू लिएर आउने नै छु। कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइललाई सुन्दै रहनुहोला।
1: मूल शब्द संगीत अनि स्वर जनकवि केशरी धर्मराज थापा र मन्दिरा ढुङ्गेलको नारी शब्दमा रहेको गीत राजु लामा र तारा शिरीष मगरको स्वरमा।

ओके, हामीले भर्खरै गीत सुन्यौँ हरियो भन्नु. यस गीतको सिङ्गर्स हुनुहुन्थ्यो राजु लामा र तारा शिरीष मगर. अलराइट श्रोता मित्र, आजकै कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा म तपाईँलाई अहिले चाहिँ खुला रोम छिद्रका केही घरेलु उपचार भन्दैछु. तपाईँले खुला रोम छिद्रको लागि के गर्न सक्नुहुन्छ भने, 2 चम्चा तातो पानीमा 1 चिम्टी फिटकरी मिसाउनुहोस्. यसलाई कपासको मदतले छिद्रहरूमा लगाउनुहोस्. यस्तो गर्दाखेरि पनि खुला रोम छिद्र केही हदसम्म बन्द हुन जाँदछ. 1 चम्चा पानीमा 1 चम्चा भिनेगर मिलाएर कपासको सहायताले अनुहारमा लगाउनुहोस्. यसले गर्दा पनि खुला रोम छिद्र कम हुन जान्छ. र अर्को उपाय रहेको छ, खुला रोम छिद्रहरूमा स्ट्रबेरी पल्प लगाउनुहोस्. यो खुला रोम छिद्रहरू घटाउन धेरै प्रभावकारी हुन्छ. यी केही घरेलु उपचारहरू मैले तपाईँलाई भने. सो अब फेरि पनि हामी एउटा रमाइलो गीत नै सुन्नेछौँ श्रोता मित्र. अब चाहिँ हामी सुन्नेछौँ मुभी एनिमलबाट एउटा गीत. गीतको बोल रहेको छ पहले भी मैं. यस गीतको सिङ्गर, कम्पोजर र म्युजिक प्रड्युसर हुनुहुन्छ विशाल मिश्रा. लिरिक्स यस गीतमा दिनुभएको छ राज शेखरले. ओके मित्र, इन्जोय द कमिङ सङ.

मित्र हामीले भर्खरै मुभी एनिमलबाट गीत सुन्यौँ, पहिले भी मैं गीतको बोल थियो। हजुर, यस कार्यक्रममा म तपाईँलाई खुला रोम चित्रका केही घरेलु उपचारहरू अहिले भन्दै थिएँ र यही कुरालाई म अगाडि बढाउन चाहन्छु। अर्को केही उपायहरू यस प्रकार रहेका छन्। एक चम्चा काँक्रोको रसमा एक चम्चा अन्डाको सेतो, एक चम्चा कागतको रस र एक चिम्टी कालो मिर्च मिसाएर राम्ररी पिस्नुहोस्। यसलाई अनुहारमा पेस्ट जस्तै लगाउनुहोस्। 10-15 मिनट पछि चिसो पानीले अनुहार धुनुहोस्। यसले गर्दा पनि तपाईँको खुला रोम चित्र केही खट्न जान्छ। अर्को उपाय रहेको छ, एक चम्चा गुलाब जल, आधा चम्चा काँक्रोको रस र अलिकति शुद्ध बेन्जोइनलाई राम्ररी मिलाएर अनुहार सफा गर्नुहोस्। यो घोलले अनुहार सफा गर्नुको साथ साथै छिद्रहरूलाई पनि साँगुरो बनाउँछ। यस्तै गरी अर्को उपाय रहेको छ, एक चम्चा टमाटर वा गोलभेडाको पल्प, एक चम्चा मुल्तानी मिट्टी र एक चिम्टी फिटकरी मिसाएर पेस्ट बनाउनुहोस्। यो पेस्ट अनुहारमा राम्ररी लगाउनुहोस्। 10 मिनट पछि चिसो पानीले अनुहार धुनुहोस्। यस प्रकारको फेस प्याकले पनि तपाईँको खुला रोम छिद्रहरू घटाउन मदत गर्छ। हजुर, यति केही घरेलु उपचार मैले तपाईँलाई भनिसके। सो अब चाहिँ फेरि पनि हामी गीत सुन्नेछौँ। हामी अब सुन्नेछौँ गीत ओ नाना। यस गीतको राइटर, कम्पोजर र पर्फर्मर हुनुहुन्छ कार्बाइन, सुशान्त केसी र यवेश थापा। रेकर्डिङ र भोकल मिक्सिङ यस गीतमा गर्नुभएको छ फुसिलले। मित्र, यो गीत हामी सुन्नेछौँ र यो गीतपछि म लिनेछु अर्को एउटा छोटो ब्रेक र ब्रेकपछि कार्यक्रममा म आउनेछु र कार्यक्रममा आएर तपाईँलाई खुला रोम क्षेत्रको बचावको केही उपायहरू लिएर आउनेछु र अरू पनि गीतहरू लिएर आउनेछु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्जलाई सुनिरहनुहोला।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: KIPS FM 98.3 presents Beauty, Health and Lifestyle. All right, कार्यक्रम Beauty, Health and Lifestyle मा तपाईलाई फेरि पनि एकपटक म युक्ता स्वागत गर्दैछु. तपाई सुन्दै हुनुहुन्छ स्टेशन KIPS FM 98.3 MHz. तपाईँले हामीलाई संसारको कुनै पनि कुनाबाट सुन्न सक्नुहुन्छ. हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रोबाट पनि. आज यस कार्यक्रममा म तपाईँलाई अनुहारमा देखिने चित्रहरूको बारेमा केही जानकारी दिँदैछु र अब चाहिँ म तपाईँलाई त्वचामा देखिने पोर्सबाट बच्ने केही उपायहरू भन्न जाँदैछु. फर्स्ट उपाय रहेको छ खुला छिद्रहरूको समस्याबाट बच्नको लागि छालालाई नियमित रूपमा राम्ररी सफा गर्नुहोस्. हजुर मित्र, दिनमा 3-4 पटक सफा पानीले अनुहार धुनुहोस्. अर्को उपाय रहेको छ कपासको एक सानो टुक्रामा फ्रेसनर लगाउनुहोस् र दिनमा यसले आफ्नो अनुहार 2-3 पटक पुस्नुहोस्. हजुर, यति उपाय मैले तपाईँलाई भनिसके. अब फेरि पनि पालो भएको छ हाम्रो गीत नै सुन्ने. अब हामी गीत सुन्नेछौँ सब तेरा. यस गीतको सिङ्गर्स हुनुहुन्छ अरमान मलिक र श्रद्धा कपुर. हजुर मित्र, यो गीत चाहिँ मुभी बागीबाट रहेको छ. यस गीतमा म्युजिक दिनुभएको छ अमल मलिकले, लिरिक्स सञ्जीव चतुर्वेदीको रहेको छ, सङ मिक्सिङ र मास्टरिङ एरिक भिल्लाईले गर्नुभएको छ.

सहायक मित्र हामीले भर्खरै सुन्यौं गीत सप्तेरा मुभी बागीबाट. अब चाहिँ खुला क्षेत्रहरूको लागि बचावको वा रोकथामको केही उपायहरू म तपाईँलाई फेरि पनि भन्न जाँदैछु. अर्को बचावको उपाय रहेको छ, छालालाई पनि ताजा हावा चाहिन्छ, त्यसैले मित्र राति सुत्न अगाडि मेकअप सबै पुसेर सुत्नुहोला. कतै बाहिर गएर आएपछि तपाईँले अनुहारलाई एक माइल्ड सोप वा फेस वासले

सफा गर्न सक्नुहुन्छ। मित्र, अनुहारलाई धुनलाई मनतातो पानीको प्रयोग नगर्नुहोला। तातो पानीले खुल्ला छिद्रहरूलाई छन बढी ठुलो बनाउँछ, जबकि चिसो पानीले छिद्रहरूलाई साँगुरो बनाउँछ। अलराइट मित्र, अब चाहिँ हामी फेरि पनि गीत नै सुन्नेछौ। अलराइट, अब चाहिँ हामी सुन्नेछौ गीत फर्की फर्की। यो गीत चाहिँ मुभी फर्की फर्कीको टाइटल ट्र्याक रहेको छ। यस गीतको सिङ्गर सुन्नुहुन्छ रोमन बज्राचार्य र निकिता थापा। लिरिसिस्ट, कम्पोजर, अरेन्जर यस गीतको हुनुहुन्छ रोमन बज्राचार्य नै। मिक्सिङ र मास्टरिङ सञ्जाल भण्डारीले गर्नुभएको छ।

well, that was a lovely song, Forgive Forgive from the movie Forgive Forgive. हजुर, खुला छिद्रहरूबाट बच्नको लागि अरू पनि केही उपायहरू अब म तपाईँलाई भन्न जाँदैछु। यदि तपाईँलाई खुला छिद्रहरूको समस्या छ भने टाल्कम पाउडर वा फेस पाउडरको प्रयोग कम गर्नुहोस्। तैलीय छाला वा ओइली स्किनमा मेकअप गर्न अगाडि अनुहारमा बरफ दल्नुहोस्। यसो गर्दा खुला छिद्रहरू खुम्चिन्छ र मेकअप पनि टिकाउ हुन्छ। हजुर, आज यस कार्यक्रममा मैले तपाईँलाई खुला रोम छिद्रको बारेमा केही जानकारी दिएँ। अलराइट, अब भने कार्यक्रमको समय पनि समाप्त हुन लागेको छ। कार्यक्रमको निर्धारित समय 1 घण्टा सकिन आँटेको छ। आशा छ आजको यो कार्यक्रम तपाईँलाई राम्रो लाग्यो होला र यस कार्यक्रममा मैले जुन केही जानकारी दिएको छु यो तपाईँले अप्लाई पनि गर्नुहुन्छ होला यो आशा राख्दछु। कार्यक्रम कस्तो लाग्यो यो तपाईँले हामीलाई फेसबुक पेजमा लेखेर पठाउन सक्नुहुन्छ। हाम्रो फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/keepsfm। अलराइट, अब चाहिँ हामी गीत सुन्नेछौ। गीत चाहिँ रहेको छ रोके न रोके नैना। यो गीत चाहिँ मुभी बद्रीनाथ की दुल्हनियाबाट रहेको छ। यस गीतको सिङ्गर हुनुहुन्छ अरिजित सिंह। म्युजिक अमाल मल्लिकको रहेको छ। लिरिक्स कुमारले दिनुभएको छ। ओके, सो यो गीत सँगसँगै अब म युक्तालाई पनि बिदा दिनुहोला।

0: एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
2: Hollywood Times, every day, 11 to 12 p.m.

0: सुन्दे हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 4 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Excuse me.
6: Non-stop Bollywood mega hits.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: नमस्कार
2: नमस्कार
1: कहिए क्या सुनेंगे आप
0: Enjoy 60s, 70s and 80s Bollywood numbers
3: Bollywood Golden Hits
0: Every Monday and Friday 10 PM Sunday and Tuesday 4 PM
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4915111 9851170939 9851170939
8: Stay connected with your favorite station Keeps FM 98.3 MHz
9: Join our community on Facebook for the latest updates and all the music you love
8: And don't stop there follow us on Instagram and TikTok too Search Keeps FM 98.3 MHz and hit that follow button today
10: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
11: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
12: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
13: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
12: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
13: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
11: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888
14: You can dance.
15: You can sing. All you gotta do is
16: just tune in.
15: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
17: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
17: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
17: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.

0: This is Hits 98.3 FM, your companion.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर UPSहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: Bali Pod Flashback.
1: Namaskar. 1 MHz ma yo ho 1 MB radio. संग्रह सुगम यात्राबाट अबको गीतको शीर्षक रहेको छ मनको रानी. प्रस्तुत गर्दै हुनुहुन्छ 1 MB. साथमा हुनुहुन्छ म्याट जोन. यो गीतका संगीत संयोजक हुनुहुन्छ राजन ईशान अनि यो गीतका उत्पादक तथा वितरक हुनुहुन्छ सचिन सिंह.

0: सारण रोकिन गएकोमा खेद प्रकट गर्दछौँ।
1: KIPS 98.3 FM, your companion.

0: add one to your favorite.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
6: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 98511709 98511709
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
9: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
8: किन ए एसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तै रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-35444
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: किप्स 98.3 एफएम मा गजल संसार
13: मुझसे मिलने शमा जलाकर आज महल में
12: गजल संसार
7: हरेक शनिबार बेलुकी 10 बजे

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
3: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
4: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
5: KIPS FM 98.3 presents Pop Hour.
6: Mujhe kaise pata na chala ki tu mainu pyaar.
5: Every Friday 12 p.m.

0: तपाई सुन्दै हुनुहुन्छ
1: के
2: ई
1: बी
2: एस
3: किप्स 98.3 FM योर कम्पानियन
4: नेपाली पप फ्ल्याशब्याक

0: life-changing quotes. अरुको खुशी खोज्ने मान्छे यति हतारमा हुन्छ कि उसले पहिल्यै आफ्नो खुशीलाई उछिनिसकेको हुन्छ। यो भनाई हो सोरेन क्रिकगार्डको।
1: क्लासिक हिन्दी पप टाइम।
2: चलने लगी है हवाएं, सागर भी लहराए।
1: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3।

0: नेपाली चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
1: Stay connected with your favorite station, Kips FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 megahertz and hit that follow button today.
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: Kips FM 98.3 megahertz, your companion. The radio of new generation.
6: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
10: द वर्ल्ड फुल अफ ट्रिमेन्डियस नम्बर्स अफ ट्रेन्ड एन्ड युर बिजी स्केड्युल। आर यु मिसिङ आउट ट्रेन्डिङ इङ्ग्लिस हिट्स? इफ यस, द रेडियो अफ न्यू जेनेरेसन प्रेजेन्ट्स व्हाट्स Trending, trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 megahertz. Never miss out.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: नेपाली सुपर हिट्स।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
6: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
7: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939
9: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
10: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
9: किन ए एसी लाइट ब्रिक नै
10: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
9: वाह मैले खोजेको जस्तो रहेछ
10: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
14: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
15: Babu, pani ko bill tiri de lo.
16: La, tiri de.
17: Babu, batti ko bill tiri de aaja.
16: La, la, tiri de.
15: Dada, internet ko pani last dino hai aaja.
16: La. त्यो पनि तिर्दे
15: तर सबै कुरा यति छिटै कसरी तिरिस
16: किनकि मसँग हाम्रो पात्र छ
17: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
16: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
18: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
19: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: Stay connected with your favorite station keeps FM 98.3 megahertz
4: Join our community on Facebook for the latest updates and all the music you love
13: And don't stop there follow us on Instagram and TikTok too Search keeps FM 98.3 megahertz and hit that follow button today
20: एक फूल झरेर के भो एक फूल झरेर के भो
21: नेपाली सुपर हिट्स

0: life-changing quotes. मानिस ठुलो दिलले हुन्छ, जातले होइन। यो भनाई हो महाकवि लक्ष्मी प्रसाद देवकोटाको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
2: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
0: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888, 98-12-35-888।
10: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् मात्र KIPS FM 98.3 MHz। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
11: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being

0: ऐसुन देख्नुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 98511709
5: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
0: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे
8: Keep 98.3 FM, your companion.
9: Just move your feet. Enjoy the dance beat.

0: Life-changing quotes. सिकाएको बारेमा सुन्दर कुरा यो हो कि कसैले यसलाई तपाईँबाट चोर्न सक्दैन. यो भनाइ हो बीबी किङको.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा. ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे.
2: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: Hazur, New Kathmandu Electric Electronics ma painchha motorcycle, scooter, car, van, jeep, pickup. हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
6: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
10: Keeps FM 98.3 megahertz, your companion.
11: The radio of new generation.
12: Epson M-Series printers. Primarily for crisp. Quality black and white prints at a cost of 25 paise per page, up to 8,000 pages with initial ink, consuming just 12 watts of power, 45 times lesser than laser printers, and a 1-year warranty for 50,000 prints.
13: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
14: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.
15: राजा मतिवा मती नयेवा ने पुछे चाङ्गुटु खेले.
16: नेपाल भाषा या न्याही पुसे चौमेत
17: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज़.

0: The Vice Sundhe Hununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बेलुकीको 8 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: Kehi naulo,
2: rochak,
6: ani achamma lagne tathyaharu. Kips 98.3 FM ma, yo ho karyakram radio ma rochak, radio ma rochak.
7: हेलो नमस्कार सुस्वागतम कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक. रेडियोमा रोचकमा म निज्जल उपस्थित भइसकेको छु. स्टेसन तपाईँको प्रिय स्टेसन किप्स एफएम 98.3 MHz, यो कम्पानियन ट्युनिङ गर्दै हुनुहुन्छ. द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन. किप्स एफएम 98.3 MHz, यो कम्पानियन. अहिले ट्युनिङ गर्दै हुनुहुन्छ वर्ल्ड वाइड. हामीलाई सुन्नको लागि हाम्रो पात्रो युज गर्न सक्नुहुन्छ. ट्युनिङ एप जस्ता एप्सहरू पनि युज गर्न सक्नुहुन्छ. किप्स एफएम .com पनि हामीलाई सुन्न सकिन्छ. कार्यक्रम रेडियोमा रोचकमा तपाईँलाई हामी विश्वमा घटेका अनेकौँ अनौठो जानकारीहरू सुनाउने गर्दछौँ. रोचक प्रसङ्ग, रहस्यमय घटनाहरू तपाईँ समक्ष हामी ल्याउने गर्दछौँ र इतिहासमा घटेका निकै नै चर्चित र रोचक प्रसङ्गहरू पनि कार्यक्रममा हामी समावेश गर्ने गर्दछौँ. आउनुहोस् कार्यक्रमलाई सुरु गरौँ पहिलो गीतबाट. र गीत बनिरहेको छ सुकमित गुरुङ अनि मदन सिंहको आवाजमा, रेली माई, रेली माई, रेली माई.

यो रमाइलो गीत पश्चात फेरि पनि स्वागत छ र कार्यक्रममा लागौं हाम्रो पहिलो रोचक प्रसंगतर्फ। के तपाईँलाई थाहा छ श्रोता मित्र, अन्डा शाकाहारी हुन्छ कि मांसाहारी? आउनुहोस् कार्यक्रममा सुन्छौ वैज्ञानिकहरूले के भन्छन् यस बारेमा। अन्डालाई मांसाहारी खानेकुरा नमान्ने मान्छेहरू पनि दुनियाँमा धेरै छन्, अर्थात् कतिपय आफूलाई शाकाहारी भन्नेहरूले पनि अन्डा खाने गर्दछन्। आखिर अन्डा शाकाहारी हो कि मांसाहारी? यस विषयमा मानिसहरूले लामो समयदेखि नै बहस गर्दै आएका छन्। तर वैज्ञानिकहरूले यस्तो तथ्य पत्ता लगाएका छन् कि जसले अन्डा मांसाहारी कि शाकाहारी भन्ने बहसलाई अब अन्त्य गरिदिनेछ। बजारमा पाइने धेरै अन्डाहरू बतासे अर्थात् गर्भाधान नभएका अन्डा हुन्, अर्थात् यी अन्डाबाट चर्ला कोड लिँदैन। यसको अर्थ त्यस्ता अन्डाहरू विज्ञानको नजरमा शाकाहारी हुन्। अन्डामा तीनवटा पृष्ठ तह हुन्छन्, पहिलो बाहिरी बोक्रा, दोस्रो सेतो भाग र तेस्रो पहेँलो भाग। सेतो भाग प्रोटिनको निकै उत्कृष्ट स्रोत हो, त्यसमा प्राणीको कुनै हिस्सा नहुने भएकोले अन्डाको त्यो भाग पूर्ण रूपमा शाकाहारी हो। पहेँलो भागको कुरा गर्दा प्रोटिनसँगै कोलेस्ट्रोल र फ्याट पनि पाइन्छ। जब कुनै पनि अन्डा पोथीमा भाले लागेर पारिएको वा गर्भाधान भएको हुन्छ तब मात्र त्यो अन्डा मांसाहारी बन्दछ, अन्यथा अन्डाको पहेँलो भाग पनि शाकाहारी नै हुन्छ। अत अन्डाका पारकीहरू अब ढुक्क भए हुन्छ, तपाईँ शाकाहारी हुनुहुन्छ भने पनि तपाईँले नकोरेलिने बतासे अन्डा खान सक्नुहुन्छ, किनकि बतासे अन्डा शाकाहारी नै हुन्छ।

हजुर श्रोता मित्र, तपाईँ अहिले कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ। मेरो नाम हो निचल। कार्यक्रम किप्स एफएम 98.3 मेगाहर्ज यो कम्पनीमा सुन्दै हुनुहुन्छ। आउनुहोस् कार्यक्रममा लागौँ अर्को एउटा रोचक प्रसङ्गतर्फ। के तपाईँले यस्तो ठाउँको बारे सुन्नुभएको छ जहाँ सुत्केरी हुने बित्तिकै महिलालाई होटेलमा पठाइन्छ? सुन्नुभएको छैन भने कार्यक्रम रेडियोमा रोचकमा अब यो प्रसङ्ग। आम रूपमा जब महिला पहिलोचोटि आमा बन्छिन् तब उनलाई राम्रो हेरचाहको आवश्यकता पर्दछ। यसका लागि उनलाई 2-3 दिन त अस्पतालमै राखिन्छ पनि। तर दुनियाँमा यस्तो सहर पनि छ जहाँ पहिलो पटक आमा बन्दा महिलाहरूलाई होटेलमा पठाइन्छ। डेनमार्कको राजधानी कोपेनहेगनमा रहेको सो अनौठो होटेल बेबी होटेलको नामले चर्चित छ। दिन होस् वा रात, त्यहाँ हरेक समयमा नवजात शिशु रोएको आवाज सुनिन्छ। त्यहाँ होटेलका अन्य कर्मचारी मात्र होइन, नर्स तथा डाक्टरहरू पनि यताउता गरिरहेका हुन्छन्। होटेलको दृश्य देख्दा त्यो कुनै होटेल नभई प्रसूति अस्पताल जस्तो लाग्दछ। बीबीसीको रिपोर्ट अनुसार उक्त बेबी होटेलमा सुत्केरी महिलालाई 2 दिनसम्म राखिन्छ। यदि आमा र बच्चाको स्वास्थ्यमा समस्या भएमा चाहिँ लामो समयसम्म अर्थात् सन्चो नभएसम्म राख्न पाइन्छ। अझ मज्जाको कुरा त के भने, यो होटेलमा बस्दा सुत्केरी महिलाले कुनै शुल्क नै तिर्नु पर्दैन। त्यो सुत्केरी होटेल सरकारी कोषबाट चल्दछ। त्यहाँ सबै बच्चालाई उनीहरूको जीवनको पहिलो दिनमा बराबरीको अधिकार तथा समान हेरचाहको अवसर प्रदान गरिन्छ। बच्चाका आमा बुबा जुनसुकै सामाजिक वा आर्थिक अवस्थाका हुन्, गरिब वा धनी जे हुन्, उनीहरूलाई बराबर अधिकार मिल्दछ। महिलाले पनि आफूले चाहेको कुरा मगाएर खान पाउँछन्। त्यहाँ 60-90% खानेकुरा अर्ग्यानिक हुन्छन्। महिलाहरूलाई बच्चा जन्माउनका लागि प्रोत्साहित गर्न यस्तो सुत्केरी होटेलको अवधारणा ल्याएको हो। त्यो होटेलमा आउने आमा बुवालाई संयुक्त रूपमा 52 हप्ताको छुट्टी अफर गरिन्छ। आमा चाहिँलाई 18 हप्ताको बिदाको तलबको ग्यारेन्टी गरिन्छ।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
3: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
4: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
8: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
7: किन एएसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
12: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
13: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
12: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
13: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
14: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
4: 01-42-35-888 98-012-35-888
15: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
16: Babu, pani ko bill tiri de lo.
17: La, tiri de.
18: Babu, batti ko bill tiri de aaja.
17: La la, tiri de.
16: Dada, internet ko pani last dino hai aaja.
17: La, tyo pani tiri de.
16: Tara sabbe kura eti chite kasari tiris.
17: Kinaki masanga, hamro patra cha.
18: Hamro patra ta masanga pani cha.
17: Tara payment. कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
19: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
0: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 530-2678 530-2678 लोकेशन को लागी गूगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक

0: केही नौलो
1: रोचक
0: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियो।

कार्यक्रम रेडियोमा रोचकमा पुनः स्वागत छ। पहिलो व्यापारिक विश्रामपछि तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्प्यानियन। मेरो नाम हो निचल। कार्यक्रम रेडियोमा रोचकलाई तपाईँले वर्ल्ड वाइड सुन्न सक्नुहुन्छ हाम्रो पात्रो ट्युनिन एप जस्तै एप्सहरू प्रयोग गरेर, त्यस्तै किप्स एफएम .com पनि हामीलाई सुन्न सकिन्छ। र कार्यक्रममा हामी विभिन्न गीत सङ्गीतका साथमा रोचक तथ्यहरू पनि तपाईँ सामु ल्याउने गर्दछौँ। तपाईँले विश्वमा घटेका अनेकौँ रोचक जानकारीहरू पाउन सक्नुहुनेछ, साथमा आश्चर्यजनक घटनाहरू, रमाइलो प्रसङ्गहरू कार्यक्रममा हामी समावेश गर्ने गर्दछौँ। साथमा रहस्यमय इतिहासका घटनाहरू पनि कार्यक्रममा तपाईँले सुन्न सक्नुहुनेछ। आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउँ अर्को रोचक प्रसङ्गबाट नै। श्रोता मित्र, अब हामी लाग्छौँ इरानको एउटा इतिहासको प्रसङ्गतर्फ। सुन्दरताको परिभाषा नै बदल्ने विश्व इतिहासकै एकजना राजकुमारीको चर्चा गर्छौँ हामी कार्यक्रम रेडियोमा रोचकमा। विश्वको इतिहासमा राजा, महाराजा, रानी तथा राजकुमारीहरूका बारेमा विभिन्न रोचक कथाहरू सुन्न पाइन्छ। इरानकी एकजना राजकुमारीको कथा भने अरूभन्दा फरक छ। निकै कुरूप जिउडाल भए तापनि त्यस बेलाको समयमा सुन्दरताको प्रतीक बनेकी ती राजकुमारीले वास्तवमा सुन्दरताको परिभाषा नै बदलिदिएकी थिइन्। ती राजकुमारी कति पनि आकर्षक थिइनन्, तर उनलाई पाउनका लागि तन्नेरीहरू जुन हदसम्म पनि जान तयार हुन्थे। तत्कालीन इरानका कजर वंशका राजाकी छोरी जहरा खानम तदज एस सेल्टानेहको जन्म सन् 1883 भएको थियो। उनको जीव गोरो थियो तर निकै भद्दा। तर राजकुमारी हुनु, निकै धनी हुनु र त्यस बेला देशमै सबैभन्दा धेरै पढेकी महिला हुनु उनका थप परिचय थिए, जसका कारण उनी सबैको रोजाइमा परिन्। इतिहास अनुसार ती राजकुमारी प्रति युवकहरूको आसक्ति थियो। उनलाई बिहे गर्नका लागि 145 जना युवकले प्रस्ताव गरे, तर उनलाई पाउन सजिलो थिएन। राजकुमारीलाई आफ्नो बनाउन नपाएको झोकमा 13 जना युवाले त आत्महत्या नै गरे। अन्तत जहराले आफ्ना प्रेमी समेत रहेका फारसी राजा नासिर अल दिन शाह गजरसँग बिहे गरिन् र 4 सन्तान पनि जन्माइन्। रोचक त के भने राजकुमारीले बिहे गरेका ती फारसी राजाका 84 जना श्रीमती थिए, तर राजाले सबैभन्दा धेरै माया उनलाई नै गर्दथे। एकपटक एकजना व्यापारीले ती राजालाई देशका मानिसले किन मोटा महिलाहरू मन पराउँछन् भनेर सोधेछन्। त्यसको जवाफमा राजाले भनेछन्, हामी मासु पसलमा मासु किन जाँदा हड्डी मन पराउँछ कि मासु? यी राजकुमारीले तत्कालीन समयमा महिला अधिकार

हजुर, कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ, रेडियोमा रोचक सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज यो कम्प्यानियनमा। लागौ अर्को एउटा रोचक प्रसङ्गतर्फ। एउटा अनौठो मन्दिर जहाँ रातो खोर्सानीले अभिषेक गरिन्छ, पूरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। दक्षिण भारत विचित्र खाले मन्दिर तथा हिन्दू परम्पराका लागि चर्चित छ। त्यहाँ एउटा यस्तो मन्दिर पनि छ जहाँ रोगबाट बच्नका लागि खुर्सानीबाट अभिषेक गराइन्छ। तमिलनाडु स्थित वेल्लमपुरम जिल्लामा पर्ने इदासवादी गाउँमा रहेको वर्णामुत्तु मरियमन मन्दिरमा हरेक वर्ष 8 दिनसम्म यस्तो उत्सव मनाइन्छ, जहाँ खुर्सानीको अभिषेक हेर्नका लागि ठूलो संख्यामा भक्तजनहरू उपस्थित हुन्छन्। मानिसहरूको स्वस्थ रहने कामना पूरा गर्नका लागि रातो खुर्सानीको अभिषेक गरिन्छ। मन्दिरको परम्परा अनुसार त्यहाँका 3 सबैभन्दा वरिष्ठ मानिसहरू दिनभर उपवास गर्दछन् अनि कपाल मुण्डन गर्दछन्। त्यसपछि मन्दिरमा ती मानिसहरूको पुजारीबाट पूजा हुन्छ। त्यसपछि उनीहरूको विभिन्न सामग्रीहरूबाट अभिषेक गरिन्छ। त्यसमा चन्दन फूलका साथै खुर्सानीले अभिषेक गरिन्छ। तिनैजनाको जिउमा रातो खुर्सानीको लेप पनि दलिन्छ, खुर्सानीको लेदो खुवाइन्छ पनि। अन्त्यमा उनीहरूलाई नीमको पानीले स्नान गराएर मन्दिरभित्र लगिन्छ। मन्दिरभित्र उनीहरूले बलेको फुग्रोमाथि हिँड्नु पर्दछ। सो गाउँमा पछिल्लो 85 वर्षदेखि यो परम्परा चलिआएको बताइन्छ।

हजुर श्रोता मित्र, के तपाईँलाई यस्तो देशको बारे थाहा छ जहाँ जागिर छाड्दा पनि पैसा तिर्नुपर्छ? आउनुहोस् कार्यक्रम रेडियोमा रोचकमा सुनौ यो एउटा रोचक प्रसङ्ग। अहिलेको प्रतिस्पर्धाको युगमा मिल्दो जागिर पाउन पनि गाह्रो छ। जागिर खानका लागि हाम्रो जस्तो देशमा पैसा खर्च गर्नु परेका तथा घुस खुवाउनु परेका घटना पनि सार्वजनिक भइरहन्छन्। तर एउटा देश यस्तो छ जहाँ जागिर पाउनका लागि होइन, छँदा खाँदाको जागिर छाड्नका लागि मानिसहरूले ठुलै पापड बेल्नु पर्दछ। कतिपय मानिसले त जागिर छाड्नका लागि आफू मरेको झुटो खबर पनि फैलाउँदछन्। कतिपयले हाकिमसँग झुटो बोल्नुका लागि भाँडामा मानिसहरू पनि खटाएका हुन्छन्। यस्तो अनौठो हरकत जापानमा हुन्छ। मानिसहरू जागिर छाड्नका लागि अनेक खालका गलत कदम समेत चाल्न थालेपछि जापानमा मानिसलाई जागिर छोडाउनका लागि कम्पनीहरू नै खुल्न थालेका छन्। जापानको टोकियोमा बस्ने युइसिरो ओकाजाकी र तोसियुकी निनोले मानिसहरूलाई जागिर छोडाउने कम्पनी खोलेर बसेका छन्। उनीहरूले कम्पनीको सहयोगमा पछिल्लो 18 महिनामा 1500 पटक जागिरबाट राजीनामा दिन सफल भएका छन्। कम्पनीले जागिर छान्नका लागि छटपटाइरहेका मानिसहरूका लागि ठूलो गुण लगाउँदै आएको छ। ओकाजाकीका अनुसार धेरैजसो मानिसहरू जागिर छोड्ने विषयमा आफ्नो हाकिमसँग कुरा गर्न डराउँदछन्। हाकिमले राजीनामा स्वीकृत गर्ला नगर्ला भन्ने डर हुन्छ। हाकिमलाई मनाउने तरिका सिक्न चाहन्छन्। जापानको संस्कृतिमा गरिरहेको जागिर वा काम छोड्नु राम्रो मानिँदैन। जागिर छाड्न चाहने मानिसहरूलाई गलत मानिस ठानिन्छ। एक्जिट नामको उक्त कम्पनी यस्तै बेलामा काम आउँदछ। जागिर छाड्न चाहने मानिसहरू आफ्नो कार्यालयमा राजीनामा दिनुको साटो उक्त कम्पनीमा जान्छन् र आवेदन गर्दछन्। शुल्क बापत ग्राहकले 50,000 जापानी येन तिर्नु पर्दछ। त्यसपछि कम्पनीका कर्मचारीले ती ग्राहकको कार्यालयको हाकिमलाई फोन गरिदिन्छन् र उनको राजीनामाको बारेमा जानकारी गराउँदछन् र उनको तर्फबाट राजीनामा पेश गर्दछन्। कतिपय अवस्थामा हाकिमले एउटा कलमा मात्र मान्दैनन् र पटक पटक फोन गरेर मनाउनु पर्दछ। कतिपय कार्यालयहरूले त एक्जिट कम्पनीसँग सम्झौता गर्न चाहँदैनन् र आफ्नो कर्मचारी स्वयं आफै आएर कुरा गरोस् र राजीनामा दियोस् भन्ने चाहन्छन्। ओकाजाकीका अनुसार जापानमा मानिसहरूलाई जागिर छोड्नका लागि सहयोग गर्ने कम्पनीमा एक्जिट मात्र एक्लो छैन, यस्ता झण्डै 30 कम्पनीहरू अस्तित्वमा रहेको बताइन्छ।

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Kimile bhane ka sara dev soera ma
2: Nepali Super Hits
0: only on Kips FM 98.3
3: Kips FM 98.3 megahertz your companion
4: केही नौलो
5: रोचक
4: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएममा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियो

कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक. अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा. स्टेसन तपाईँको प्रिय स्टेसन किप्स एफएम 98.3 MHz यो कम्पानी ट्युनिङ गर्दै हुनुहुन्छ. मेरो नाम हो निज्जल. कार्यक्रम रेडियोमा रोचकमा तपाईँले विश्वमा घटेका अनेकौँ रोचक तथ्य तथा रहस्यमय रमाइलो जानकारीहरू पाउन सक्नुहुन्छ. साथमा हामी इतिहासमा घटेका रहस्यमय तथा रमाइला प्रसङ्गहरू पनि कार्यक्रममा समावेश गर्ने गर्दछौँ. कार्यक्रम रेडियोमा रोचकमा लागौँ अर्को एउटा रोचक प्रसङ्गतर्फ, जुन चाहिँ रहेको छ 100 वर्ष पुरानो रुखको ठुटोमा अनौठो पुस्तकालय. पूरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा. यदि तपाईँमा किताब पढ्ने सोख छ भने यो खबरबाट निकै रोमाञ्चित हुनुहुनेछ. एकजना पुस्तक प्रेमीले 110 वर्ष पुरानो रुखमा पुस्तकालय खडा गरेका छन्. लिटल फ्री लाइब्रेरी नामक उक्त अनौठो लाइब्रेरी एकजना पुस्तक प्रेमी महिलाले स्थापना गरेकी हुन्. 100 वर्ष पुरानो रुखको ठुटोमा बनाएको त्यो पुस्तकालयले धेरैलाई अचम्ममा पार्दछ. अमेरिकाको इडाहोमा बनेको यो पुस्तकालय बुढो रुखको ठुटोमा रहेको छ. यो पुस्तकालय स्थापना गर्ने व्यक्ति सराही आर्मिताके होवार्ड हुन्. उनी इडाहो स्थित एउटा पुस्तकालयमा लाइब्रेरियनको जागिर गर्थिन्. स्थानीय मानिसहरूका लागि एउटा मजाको पुस्तकालय खोल्ने उनको योजना थियो. जब आफ्नो घर अगाडिको बगैँचामा रहेको 110 वर्ष पुरानो रुख ढाल्नका लागि ठुट्याइयो, उनको मनमा अनौठो आइडिया फुर्यो बचेको रुखमा पुस्तकालय बनाउने. त्यसपछि उक्त रुखको ठुटोमा तलबाट पाल पारेर ढोका बनाई भित्र खोपियो. भित्र खोक्रो पारेर माथिबाट छानो समेत हालियो. रुखको ठुटोभित्र किताबहरू राख्ने घरा समेत बनाएर हालियो, जसमा उनले आफूलाई मनपर्ने लगायतका विभिन्न पुस्तकहरू राखेर गजबको पुस्तकालय तयार पारिन्. यो पुस्तकालय अहिले स्थानीय क्षेत्रमा निकै चर्चित बनेको छ.

हजुर, तपाईँ कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ। रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 MHz यो कम्पेनियनमा। र कार्यक्रममा लागौँ अर्को एउटा एकदमै रमाइलो प्रसङ्गतर्फ। तपाईँले यस्तो देशको बारे सुन्नुभएको छ जहाँ अपराधीको पूजा हुन्छ? हजुर, सुन्नुभएको छैन भने सुन्छौँ अबको क्रममा। अपराधी भन्ने बित्तिकै धेरैले घृणा गर्छन्, तर यो दुनियाँमा एउटा यस्तो देश पनि रहेछ जहाँ अपराधीको पूजा हुन्छ। धेरैलाई यो समाचार निरर्थक, झुटो तथा पूर्वाग्रही लाग्न सक्दछ, तर ल्याटिन अमेरिकी देश भेनेजुएलाको पछिल्लो यथार्थ हो यो। ह्युगो चावेजको नेतृत्वमा कुनै समयमा अमेरिकालाई चुनौती दिएको यो देश पछिल्लो समयमा यति थिलथिलो भएको छ, अराजकता मौलाएको छ। यो अराजकता आफ्नो ठाउँमा छ। भेनेजुएलामा एउटा यस्तो परम्परा छ जसले त्यहाँको समाज अराजकता र अपराधप्रति कति आसक्त भन्ने देखाउँदछ। यो देशका मानिसहरूले अपराधीहरूलाई ईश्वर मानेर पूजा गर्दछन्। कुनै समयका कुख्यात तथा मरिसकेका अपराधीहरूलाई ईश्वर मानेर पूजा गर्ने एउटा अनौठो चलन भेनेजुएलामा रहेको छ। स्पेनिस भाषामा अपराधी देवताहरूलाई सान्तोस मेलेन्ड्रोस भनिन्छ। कुनै जमानाका कुख्यात अपराधीको पुतला बनाएर एकै ठाउँमा राखिन्छ। त्यस्ता अपराधी देवताका पुतला हेर्ने मानिसहरूको भिड नै हुन्छ। त्यस्ता अपराधका देवता मध्ये एउटा चर्चित नाम हो लुई सान्चेज। ऊ आफ्नो समयको कुख्यात अपराधी थियो। अहिले उसको पुतला बनाएर पूजा गरिन्छ। आखिर भेनेजुएलामा ती अपराधीको पूजा किन हुन्छ? वास्तवमा त्यस जमानामा ती अभियुक्तहरू त्यहाँको गरिब समाजको लागि ईश्वर जस्तै थिए। अमेरिकाबाट लुटेर ल्याएको धन उनीहरूले गरिब जनतालाई बाँड्दथे। सान्चेज कुख्यात लुटेरा हो। उसले कसैको हत्या गरेन, तर अमेरिकामा ठूलो लुट मचायो र त्यसलाई गरिबसँग बाँड्यो। यस्ता अपराधी देवतालाई विभिन्न खाले उपहार चढाउँछन् मानिसहरू। त्यसरी चढाइने उपहार मध्ये रक्सी प्रमुख हो। अपराधी देवतालाई रक्सी चढाएर मनोकांक्षा पूरा हुने विश्वास छ।

हजुर, तपाईँ कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ। किप्स एफएम 98.3 मेगाहर्ज यो कम्पेनियन तपाईँ अहिले ट्युन इन गर्दै हुनुहुन्छ। म निचोल छु तपाईँको साथमा, र आज मसँग रहेका सम्पूर्ण रोचक जानकारीहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला facebook.com/KIPSFM सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता मित्रलाई धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दै आजको लागि म निचोललाई पनि बिदा दिनुहोस्। हस्, नमस्ते, टेक केयर, बाई बाई। सुन्दै गर्नुहोला KIPSFM 98.3 मेगाहर्ज, योर कम्प्यानियन।

0: life-changing quotes. यदि तपाईं आफ्नो विचार परिवर्तन गर्न सक्नुहुन्छ भने तपाईं आफ्नो जीवन परिवर्तन गर्न सक्नुहुन्छ। यो भनाइ हो विलियम जेम्सको।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा म्युजिक
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा।

0: You can dance.
1: You can sing. All you gotta do is
2: just tune in.
1: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
3: Amilai Sunhos, www.kipsfm.com Marfot. Just tune in, Radio Naya Generation Co.
4: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागी गुगल गर्नुहोस्. बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स.
6: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल. साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे.

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 9 बजेको छ
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Teach me. Stop. Rewind. Rewind. Bollywood.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनु होला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स
4: यु क्यान सिंग ऑल यु गॉट टु डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
1: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
1: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि
6: थप जानकारी तथा बुकिङका लागि
9: 01-42-3888 98-12-35-88
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: क्लासिक हिन्दी पप टाइम
13: चलने लगी है हवाएं सागर भी लहराए
9: क्लासिक हिंदी पॉप टाइम एट KIPS FM 98.3

Life-Changing Quotes。जीवन भनेको साइकल चलाउनु जस्तै हो। आफ्नो सन्तुलन कायम राख्नको लागि तपाईं अघि बढिरहनु पर्छ। यो भनाई हो अल्बर्ट आइन्स्टाइनको।

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: नेपाली सुपर हिट्स

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888, 98-12-35-888।
6: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: KIPS 98.3 FM, your companion. नेपाली सुपर हिट्स

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: 하즈르 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: एक्सप्रेस को साथ अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्डलिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
5: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स FM 98.3।
6: नमस्कार किप्स 98.3 FM।
7: यो हो किप्स 98.3 FM, तपाईँसँगको सहयात्रा।
8: नेपाली सुपर हिट्स

0: Are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यही सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।